0: हजुर, प्रारम्भिक स्वास्थ्य सेवा हाम्रो आधारभूत अति आवश्यक सेवा हो। आलस स्प्रिङ्समा यस्ता सेवाहरू जस्तै जिपी, डाक्टर भिजिट, दाँतको सेवा, मिडवाइफको सेवा जस्ता सेवाहरू पाइन्छ। तपाईँको भिसा अनुसार के कस्तो सेवा तपाईँहरूले पाउन सक्नुहुन्छ र तपाईँलाई केही स्वास्थ्य सेवाको सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया 8952877 6 अथवा mcsca.org.au क्लिक गर्नुहोला र जानकारी लिनुहोला। प्रारम्भिक स्वास्थ्य सेवा कार्यक्रम मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया र एनटिपिएचएन भनेको नर्दर्न टेरिटरी प्राइमरी हेल्थ नेटवर्कको सहयोगमा सञ्चालित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यहाँहरूलाई केही सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।
1: The Multicultural Access to Primary Healthcare Program is managed by Multicultural Community Services of Central Australia and supported by the Northern Territory Primary Health Network and ACCC.

0: होइसरी
1: तिम्रो गाला को तिल जहाँ छ मेरो दिल
0: वेल एवरीवन फाइनल रिहर्सल 1 2 3

0: गोप्य कुरा तिम्रो मात्र आई हाम्रो पनि छ
1: बेबी
0: म तिमीलाई लिन आएको जान्छौ नि है

0: लौ न सुरु गरौँ न रात थिपिसक
1: अनि पाटुलीसँग भिन्ने तनेरी खै त तलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो शर्त लगाउ आरे जे भन्छौ त्यो मागौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी छ
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
4: सुन्दिम र त सुन्दिम
1: यदि बाटुले हारे पुर्णेको स्वास्नी बन्न तयार छ तर पुर्णे हार्यो भने
4: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हल्ली बस्नुपर्छ
4: क्यार्ने हो के छ विचार
3: कस्तो लाग्यो सर त
5: रसिलो
3: ल सुरु गरौँ
4: ल अलिक खिपेर दे त
3: ल रन गरिदिउँ